0: हक सच जो आवाज, गीत संगीत जो आवाज, जे हैदराबाद मटियारी FM 91.6, सिंध जो आवाज, बुदंदा रहो।
1: It's 11:45 AM. This time check is brought to you by
2: Bank Islamani Laya, Pakistan ka pehla Sharia compliant gold-based financing.
3: زندگی گزاریو اعتماد سا قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
4: This program is brought to you by
2: Bank Islamani Laya, Pakistan ka pehla Sharia compliant gold based financing.
0: Abhi budho pya GA Hyderabad Matiyari FM 91.6 Sindh jo awaaz.
5: O pita ja pitai pita te vasai noor mujho to
0: Sindh jo awaaz budhanda raho.